0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 32واں سبق راستہ پوچھنے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپان کی ہائی وے بسوں کے بارے میں بتائیں گے۔
1: کائتو اور امریکی شہری مائک، جو جاپان کے نینجا کا شوقین ہے، ہائی وے بس کے ذریعے میے پریفیکچر کے وینوشی اسٹیشن پہنچے ہیں۔ اسٹیشن کے قریب واقع کرائے کے کپڑوں کی دکان سے مائک نے نینجا کا بہرو بھرا ہے۔ اب وہ دونوں نینجا میوزیم کی جانب جا رہے ہیں۔
0: تو آئیے سبق نمبر 32 کا مکالمہ سنتے ہیں۔
2: مائک نیاؤ نے کاکوئی
3: اُریشی نا۔ آنو سمی ماسن،忍者博物館までどう行ったらいいですか？
2: この道をまっすぐ行ってください。博物館は左にあります。
3: わかりました。ありがとうございます。
2: さあ、行こう。
0: अब हम इस मकालमे की वजाहत करते हैं।
1: काइटो माइक के बहरूप की तारीफ करते हुए कहता है,
2: माइक नियाओ ने।
0: माइक यहाँ पर जच रहा है।
2: काकोई।
0: उम्दा होलिया।
1: مائک جواب دیتا ہے,
3: اُریشی نا,
0: مجھے خوشی ہے۔
1: مائک راستہ پوچھنے کے لیے ایک راہگیر سے مخاطب ہوتا ہے۔
3: آنو سمیماسن,
0: ارے سنیے, معاف کیجیے گا۔
3: نینجا ہکبتسکان مادے دو اِتترا ای دیس کا,
0: نینجا میوزیم تک کیسے جائیں گے؟
1: راہگیر جواب دیتا ہے,
2: کونو میچے او ماسگو اِتتے کُداسائی,
0: اس راستے پر سیدھا جائیں۔
2: ہکبتسکان وا ہیداری نی آریماس,
0: میوزیم بائیں جانب ہے۔
1: مائک کہتا ہے,
3: واکاریماشتا,
0: سمجھ گیا۔
3: اریگاتو گوزائیماس,
0: بہت شکریہ۔
1: کائتو مائک سے کہتا ہے,
2: سا ایکو,
0: ٹھیک ہے چلیں۔
1: شاید میوزیم وہاں سے زیادہ دور نہیں ہے۔
0: جی, اسٹیشن سے میوزیم تک پیدل صرف 10 منٹ کی مسافت ہے, اور اس راستے پر نینجا سے متعلق اشیاء فروخت کرنے والی یا کرائے پر دینے والی کئی دکانیں ہیں۔ تو آئیے اب آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: مائک نیاؤ نے かっこいい。
3: 嬉しいな。あのすみません、忍者博物館までどう行ったらいいですか？
2: この道をまっすぐ行ってください。博物館は左にあります。
3: わかりました。ありがとうございます。
2: さあ行こう。
1: آج کے سبق کا کلیدی جملہ ہے, نینجا میوزیم تک کیسے جائیں گے؟
3: نینجا ہکبتسکان مادے دو اِتترا ای دیس کا؟
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے راستہ پوچھ سکتے ہیں۔
0: نینجا ہکبتسکان کے معنی ہے نینجا میوزیم, مادے یعنی تک, اور دو اِتترا ای دیس کا مطلب ہے کیسے جائیں گے۔ آج کا نقطہ راستہ پوچھنے سے متعلق ہے۔ اس کے لیے اپنی منزل کے مقام کے بعد حرف جار مادے لگا کر اس کے بعد دو اِتارا ای ریس کا لگائیں۔ اِتارا فعل ایکو یعنی جانا کی شرط یا شکل ہے۔ اس جملے کو اسی طرح یاد کر لینا بہتر ہوگا۔
1: تو سامعین سنیے اور دہرائیے۔
4: دو اِتارا ای ریس کا, نینجا ہکبتسکان مادے دو اِتارا ای ریس کا, ننجا ہکبتسکان مادے دو اِتترا ای دیس کا۔
0: اب راستہ پوچھنے والا ایک مکالمہ سنیے۔
5: آنو سمی ماسن, کنکاکو جی مادے دو اِتترا ای دیس کا؟ یاکو ایچی بان نو بس نی نوتے کُداسائی۔
0: اور اب اس مکالمے کی تشریح۔
5: آنو سمی ماسن,
1: ارے سنیے, معاف کیجیے گا,
0: یہ الفاظ کسی کو متوجہ کرنے کے لیے استعمال کیے جاتے ہیں۔
5: کنکاکو جی مادے دو اِتترا ای دیس کا,
1: کنکاکو جی تک کیسے جائیں گے؟
0: کنکاکو جی کیوتو کے ایک مشہور مندر کا نام ہے۔ اس مکالمے میں وہاں تک جانے کا راستہ پوچھا جا رہا ہے۔
5: یاکو ایچی بان نو بس نی نوتے کُداسائی,
1: 101 نمبر کی بس میں سوار ہوں۔
0: یاکو ایچی بان یعنی 101 نمبر, بس کا جاپانی تلفظ ہے, اور نوتے فیل نورو یعنی سوار ہونا کی تے شکل ہے۔ نوتے کداسائی کہ میں نہیں ہوئے سوار ہوں۔
1: تو سامعین اب سنیے اور دہرائیے۔
4: どう行ったらいいですか？金閣寺までどう行ったらいいですか？すみません。金閣寺までどう行ったらいいですか？
0: अब कुछ दूसरे मकामात के नामों के साथ मशक करें। फर्ज करें आप जिस होटल में ठहरे हुए हैं उसका रास्ता भूल गए। आप किसी को नक्शे में अपने होटल के मकाम पर उंगली रखकर दिखाते हुए पूछना चाहते हैं कि इस होटल तक कैसे जाएंगे। इस होटल की जापानी है
4: कोनो होटेल, कोनो होटेल।
0: बात का आगाज आनो सुमिमासेन से करें।
5: आनो सुमिमासेन, कोनो होटेल मादे दो इत्तारा ई देस्का? すみません。このホテルまでどう行ったらいいですか？
0: अब फर्ज करें आप क्योटो स्टेशन पर हैं और शिंकानसेन बुलेट ट्रेन के प्लेटफॉर्म पर जाना चाहते हैं। शिंकानसेन बुलेट ट्रेन के प्लेटफॉर्म को कहते हैं
4: शिंकानसेन नो होम, शिंकानसेन नो होम।
0: तो सामीन कोशिश करें।
1: すみません。新幹線のホームまでどう行ったらいいですか？すみません。新幹線のホームまでどう行ったらいいですか？
6: उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा।
0: अब वक्त हुआ है इस्तेमाल की मशक का। आज हम आपको दाएं बाएं वगैरह के बारे में बता रहे हैं। दाएं को कहते हैं मिगी और बाएं को हिदारी।
6: तो सामने इन सुनिए और दोहराइए।
4: मिगी, हिदारी।
0: सीधा जाने को कहते हैं मस्सुगु। इसे भी दोहराकर मशक करें।
4: मस्सुगु।
0: अगर किसी से कहना हो कि सीधा जाएं, तो कहेंगे मस्सुगु इत्ते कुदासाई। और अगर दाएं मोड़ने का कहना हो तो फेल मगारू यानी मोड़ना इस्तेमाल करते हुए यूं कहेंगे मिगी नी मगाते कुदासाई।
6: और अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खास ध्यान दें जिसमें माइक रास्ता पूछता है।
7: माइक नियाओ ने काकोई
3: उरेशी ना अनो सुमिमासेन निंजा हकबुत्सुकान मादे दो इत्तारा ई देस्का?
2: この道をまっすぐ行ってください。博物館は左にあります。
3: わかりました。ありがとうございます。
2: さあ、行こう。
4: ミーヤーのトラベルガイド。
6: アブミヤーがサフリヒダイアットナマ。カイトとマイクはミエプリフェクチャーに行くために、ハイウェイバスを使用していました。バスの通りで、サファーに少し時間がかかるが、これはサファーの安い通りです。तो आज का मौजू है जापान की हाईवे बसें।
0: हाईवे बसों के जरिए कई मकबूल मकामात तक बराह रास्त जाया जा सकता है। अगर रात की बस से सफर किया जाए तो सोते हुए सफर करने के बाद इस वक्त बचाया जा सकता है।
6: ये बसें ज्यादातर किन मकामात के लिए दस्तयाब हैं?
0: हाईवे बसों के कई रूट हैं। टोक्यो से नागोया, ओसाका और क्योटो जैसे बड़े शहरों के रूट मकबूल हैं। इसके अलावा कोहे फूजी, हाकोने और कुसात्सु ओनसेन गर्म चश्मा जाने वाले रूट भी हैं।
6: इनकी सीट की बुकिंग किस तरह होती है?
0: इंटरनेट वगैरह के जरिए टिकट आसानी से खरीदा जा सकता है। बाज बसों में सीट नंबर तक भी तय किया जा सकता है। लग्जरी बसें कुछ महंगी होती हैं, लेकिन उनमें पांव फैलाने की जगह या अलग कमरे जैसी नशिस्तें दस्तियाब होने के बायस सफर ज्यादा आरामदेह हो जाता है।
6: यानी जापान में मुख्तलिफ इलाकों के सफर के लिए बस भी एक इंतखाब हो सकता है। अगले सबक में काइटो शुरी के निंजा स्टार फेंकने की कोशिश करता है।